0: आपके तहत हम उस कचरे को नालाश को हटा सकते हैं। और थैंक यू सो मच, हमारी तमाम इंतजामिया जो म्यूनिसिपल कॉर्पोरेशन की इंतजामिया है वो बहुत अच्छा काम कर रही है और उसने तमाम सखर में बहुत सारी जगहों को कवर किया और सॉलिड वेस्ट मैनेजमेंट ने भी बहुत अच्छा काम किया जिन्होंने सखर की सफाई में बहुत बेहतरीन किरदार अदा किया है और बहुत सारी जगहों को कवर किया है। और जनाब बकर ईद यानी कि ईद उल अजहा के मौके पर उन्होंने बहुत अच्छी कारकर्दगी का मुजाहरा किया है। तो वेल डन हमारी तमाम इंतजामिया इतना भी बहुत अच्छा काम कर रही है क्योंकि अच्छे कामों को हमेशा अप्रिशिएट किया जाना चाहिए। और यकीनी तौर पर आप भी हमारे साथ मौजूद हैं तो आप भी जैसी वो टीम आएगी तो उनको भी उनके हिस्से का गोश्त जरूर दीजिए जो कि सफाई कर रहे होते हैं आपके लिए और उनकी उनको ठंडे मशरूबात पिलाइए क्योंकि गर्मियों का सीजन है। यकीनी तौर पर जब हम दूसरों का ख्याल रखेंगे तो अल्लाह सही हमारा भी बहुत ख्याल रखेंगे। लेते हैं शुक्रिया एक और कॉल। अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम, ईद मुबारक। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। मां तो बिल्कुल ठीक ठाक है, यहाँ प्यारा भाग केर असा सबनी सा गदाई ईद मुबारक।
1: तोखे दी बियो दी मुबारक होते आप सारे कैसे ल लार करे। हां
0: चाचड़ भा
1: इसका साल दे दी तोखे दी मुबारक।
0: थैंक यू नालो चाय ता जो जानी
1: आसिफ अली चाचड़।
0: आसिफ अली चाचड़, आसिफ भाई ईद ता जी किए गुजरे थी
1: तमाम।
0: अच्छा माशाल्लाह, बिरयानी बिरयानी कबाब शबाब खादा था वह जबरदस्त जबरदस्त। थदा थदा मशरूब भी पियो, गर्मी लगी पई यार। केड़ो गानो बुधनो तव मरी व्यासे तां जो हमेशा ही आ पे कोई फरमाइश करे भी तो आप इंदा जी जी जी हाजिर हाजिर बुधायो नाला बुधायो
1: गुलाम।
0: थैंक यू सो मच आसिफ अली भाई, पांजो खास ख्याल रख जो
1: रख
0: जाए गर्मी। हाँ बिल्कुल बिल्कुल बिल्कुल। थैंक यू सो मच आसिफ भाई, हमारे साथ मौजूद थे जनाब। और आसिफ भाई को मैंने कहा कि अपना ख्याल रखे, वो कह रहे हैं अपना भी ख्याल रखिएगा। देखिए जनाब इतना अच्छा लगता है जब आप किसी को कहते हैं कि अपना ख्याल रखिएगा, घर पहुंच के कॉल कर लीजिएगा, तो मतलब ये अपनाइयत होती है और ये आपका अपनापन होता है ना, जो कि बहुत अच्छा लगता है जब आप किसी के साथ ऐसा शेयर करते हैं अपनी केयर। तो आपका अपना अशफाक आपके साथ है। 6:20 हुआ चाहते हैं, आप हमें कॉल कर सकते हैं 0300113488 पर। लेते हैं शौकी एक और कॉल। अस्सलाम वालेकुम, ईद मुबारक।
2: वालेकुम।
0: थैंक यू सो मच, मुझे केरो प्यारो भाव मुसा घर मौजूद है। अरे साले पट का इमाम दीन भमरो साहब, ईद किया था दियारा गुजरन ता जा
2: माशाल्लाह।
0: ईद जो रिकॉर्ड तोड़े छो, वाकई इलाही गर्मी आई। मुझे पुट चार चक्कर बाहर भी चाहिए, पापा बहुत गर्मी है, मरी भी आज तू बाहर ही निकल। बाहर के बिल्कुल भी कौन कढियो बाहर यार, पान भी न निकरो। आई पांजो खास ख्याल रखो इन गर्मी के मौसम में। जी जी जी बिल्कुल बिल्कुल जरूरी का मुझे तभी बाहर बिल्कुल, बिल्कुल बिल्कुल बिल्कुल। पर शाम के टाइम अगर तुम निकरो तो बाहर शाम के टाइम भले निकली सको था, इंजॉय करे सको था ईद जा रहा। जी आमीन आमीन, तमाम सबनी के पांजे हफ्जो मान में रखे। अदा इमाम दिनो साहब मां गानो तो बुधाया शमन अली मिराली जो आ थो अचे महबूब मुझो। जी जी जी जी हां जी हां जी। वाह वाह वाह वाह वाह वाह। वाह जबरदस्त जबरदस्त, क्या बात है।
2: ईद मुबारक चाहता
0: जी जी जरूर चाहो। जी जी थैंक यू थैंक यू خیر مبارک امام دین ممبرو صاحب پانچ خاص کیا رکھ جو ہمیشہ کے لیے نام کرا رہو اللہ حافظ جی جناب اسا سبری سے گرو امام دین ممبرو صاحب فرام صالح پٹ ائیں تمام گھنو پیار تمام گھنو اپنائیت تمام سبری دوستن دی جکا تمام سان کے وقت اساں کے بدھو تھا وٹھو تا شو جی نیکسٹ کال السلام علیکم عید مبارک
3: السلام علیکم
0: وعلیکم السلام عید مبارک ادا جانی
3: اشفاق نہری جو مبارک ہو جائے اسا ہنی ہنی دیتا ٹیوں مہینو کیا تا کال اج کھیا اسا تا جو جو ودا بن لسنرن کے عید جو وعدائیں ہوجن
0: خیر مبارک
3: 88 پروگرام وارن سبن کے عید جو وعدائیں ہوجن بابا
0: تھینک یو سو مچ ادا
3: مجھے رانی دوبارہ کا بابا
0: ارشا کیڑو سوری نالو
3: علاؤالدین جاگیرانی دوبارہ کا سائیں
0: علاؤالدین جاگیرانی دوبارہ کا علاؤالدین صاحب تاں جی عید کی گزری تاں جا دیہاڑا
3: کی اللہ جا احسان سب کرے
0: ماشاءاللہ اچھا ہاں چھا کندا ہو علاؤالدین بھائی
3: اساں جائیں میرے مسترا پکندا ہوں بابا جان جی
0: اچھا ماشاءاللہ ماشاءاللہ تاں جی اج موکل ہندی منا تاں انجوائے کیو تھا عید کے کھادو پیتو
3: جی جی ٹری دی موکل ای جا کیو تھا سنگت صاحب کے یاد کیو تھا اللہ خوش رکھے تاں کے بھی تاں جی اچے پروگرام وارن مبارک
0: ہو جن خیر خیر مبارک ہو جن گرمی جو دیو حال تے تاں جے علاقے میں گرمی گھٹ ہے یا انیا
3: گھٹ ہے دادی گرمی باپ گھنی بخش جاگیرانی سلطان جاگیرانی قربان جاگیرانی یہ سب پیان پانی ہے تاں بابا
0: اچھا من من مچھیوں تھی ہوئی تو پانی میں پئی ہوئی 24 کلاک
3: مچھیوں تھی ہاں گرمی میں بابا
0: صحیح ہے نا پانی کے بچانے بھی تو ضروری ہے نا لسی وسی پیو تھدا تھدا پانی میں پیاؤ جے بھلے ہاں پانی کی گرمی کا بچاؤ تھا صرف ہیلو جی جی ہمارے بھائی کی 3 مہینے بعد کال لگی اور پتہ نہیں کیوں آواز نہیں آ رہی یار ہیلو کال تو لگی ہوئی ہے پر آواز نہیں آ رہی ہیلو جی جی او شٹ یار ہمارے بھائی کی کال ڈراپ ہوگی پر کوئی بات نہیں ہے بہت پیارے سے بھائی تھے کہہ رہے تھے گرمی اتنی زیادہ ہے کہ ہم پانی میں پڑے میں کوئی دوست اور مطلب کہ بہت زیادہ انجوائے کر رہے ہیں تو آپ کا بہت بہت شکریہ یار آپ نے ہمیں کال کیا اور آپ کی کال ہو چکی ہے ڈراپ پر کوئی بات نہیں ہے لیتے ہیں شو کی ایک اور کال اس کے بعد گانا چلاتے ہیں السلام علیکم ہیلو السلام علیکم
4: آپ کال پک ہوئی ہے وعلیکم السلام
0: کیا بات ہے عرفان آ گئے ہو
4: یار مجھے لگ رہا ہے یہ جو گرمی چل رہی ہے نا
0: ہاں ہاں
4: یہ اشتاق کے ساتھ ساتھ اس کے فون کو بھی نہ لگ گئی
0: مجھے بھی ایسا لگتا ہے عید مبارک عید مبارک
4: یہ جو 48-49 سینٹی گریڈ چل رہا ہے نا آج کل
0: ہاں ہاں
4: تو یہ فون کو بھی لگ گیا ہے کال پک نہیں کر رہا وہ
0: میں کیا کروں کال پک کر رہے ہیں لیکن وہ اتنے پیارے پیارے لوگوں کی کال آ رہی ہے ہم کیا کریں سب کو باری دینی ہے سب کو موقع دینا ہے نا
4: تو فون تو تھک گیا ہے نا 5 بجے سے چل رہا ہوگا
0: ایگزیکٹلی 5 بجے سے چل رہا ہوگا
4: تو اب آپ کو عید کا دوسرا اور ایڈوانس میں تیسرا دن بھی بہت بہت مبارک
0: کیا بات ہے کیا بات ہے لڑکے بڑے ایڈوانس چل رہے ہو آپ کو بھی بہت بہت مبارک ہو یہ بتاؤ کیا کھایا پیا کہاں گھوما
4: پھرا بھائی مجھے نہیں دو گے عید مبارک
0: ارے میں نے سب سے پہلے آپ کو دی عید مبارک آپ نے سنا نہیں تھا
4: اس ٹائم پہ میں اپنا سبق پڑھ رہا تھا نا
0: ہاں وہ یاد کرتے اسکرپٹ ہے نا کہ میں نے کیا کیا بولنا ہے
4: تو اب سبق پورا ہو گیا اب میں آپ کو تعارف کرواؤں کہ میں عرفان علی سے بات کر رہا ہوں گلابی سنگت خبری بھی سال کا سال پر
0: ہاں عرفان بھائی کیا حال ہے کیسے رہے عید کے 2 دن اور کیا کھایا پیا کہاں گھومے پھرے
4: ہاں گھومے پھرے تو یہاں پر RD 159 پہ
0: اچھا
4: اور مجھے ایک بات سمجھ میں آ گئی اگر میں آپ کو بتاؤں اگر آپ سنیں تو
0: ہاں ہمیں بھی سمجھا دیں تھوڑی سی
4: آپ نے کہا کہ ایسا نہ ہو کو جو 88 کے ایس پی کرو نا اس کو بھی گرمی لگ جائے اس لیے آپ نے آواز میرا کم کر دیا بہت اچھا کیا
0: ہاں نا میں تھوڑا کم کر دیا کیونکہ بلاسٹ ہو رہا تھا آپ کی وائس
4: پہلے تھوڑا شور آ رہا تھا نا
0: ہاں آپ صحیح ہو گیا
4: بہت سیانے بندے ہو گئے ہو پہلے میں شکایت کرتا تھا اب آپ کو یاد آ گیا کہ یہ شکایت کرے گا
0: ہاں تھینک یو سو مچ کیونکہ ہم آپ کے ساتھ رہتے ہیں نا آپ جیسے دوست ہمارے ساتھ ہیں تو ظاہر سی بات ہے سیانہ تو ہونا ہے نا میں نے
4: हाँ बिल्कुल।
0: अच्छा ये बताओ क्या क्या खाया, क्या क्या पिया?
4: गोश्त खाया और कुछ नहीं खाया अभी।
0: नहीं गोश्त ही खाओगे जाहिर सी बात है, बकरा ईद है, उसमें भी तो डिशेज होती है ना, कबाब, चपली कबाब, बिरयानी, पुलाव, यखनी पुलाव और मतलब बहुत सारी चीजें होती है ना, बारबेक्यू वगैरह।
4: नहीं हम तो अभी तक तो ऐसी कोई डिश नसीब नहीं हुई है।
0: अच्छा सिर्फ गोश्त खाया सिंपल सा?
4: हाँ गोश्त पका के और फिर खाना लगाया तो फिर दिल ने कहा कि बहुत ज्यादा खाएं, जब ज्यादा खाया तो थोड़ी पेट में गड़बड़ हुई।
0: हाँ फिर पेट की घंटी बजी,
4: डॉक्टर तक नहीं गए।
0: हाँ जाना भी नहीं भाई, थोड़ा सा ख्याल करना खाना सही, लेकिन वक्फे वक्फे से खाना
4: बिल्कुल, क्योंकि पेट भी अपना है, हाथ
0: पेट भी अपना है। अच्छा गर्मी का दो हाल सालेपट में, वो जो RD 1599 आप कह रहे हैं वहाँ पे गर्मी वर्मी है, लेकिन मैंने सुना वहाँ पे थोड़ी नहरें बह रहे हैं तो शायद थोड़ा सा गर्मी अमन हो।
4: बिल्कुल अशफाक भाई जो नारो है ना वो हमारे बहुत करीब है।
0: अच्छा
4: हाँ हम उसके बहुत करीब बैठे हैं और इसकी वजह से इतनी गर्मी नहीं होती, लेकिन फिर भी आज जो है ना 49 सेंटीग्रेड हमारे पास गर्मी है।
0: अच्छा 49 हमारे पास भी सेम चल रहा है भैया।
4: हाँ बिल्कुल, तो सेम अब आप अपने सिटी की सखर की गर्मी का अंदाजा लगा के फिर कहें कि खबरी पिट में कितनी गर्मी होगी।
0: मैंने मरी भी आसे बस
4: मरी आते हैं पराए देशों में।
0: अच्छा इरफान ये बताओ शमन का गाना प्ले कर रहा हूँ, किस किस को डेडिकेट करना चाहोगे?
4: यार अगर अहमद मुगल का सॉन्ग प्ले हो जाए, अच्छे मुझा प्यारा अच्छे तुझे अचानक आई दू थी।
0: अच्छा अच्छे मुझा प्यारा अच्छे तुझे अचानक आई दू थी।
4: जी हाँ हल
0: भरा प्यारे के भी घुरायू था पहले शमन था मधुना।
4: हाँ बिल्कुल उनके भी घुरायो इंतजार है मुंदो ही ना इस तो बाने ही तो आखिर भी बने जो अच्छे ही ना
0: सही है सही है ना विंदो
4: देखा है का मजो कौन दवा
0: ठीक है देखा हानी तो घुरायो चाहिए बात चमन जी बात
4: सलाम ईद मुबारक तहां के इलाही सारियों
0: तहां
4: टीम के ना कंपो सिस्टर में अली फौजिया फरजाना है राय सुमरो मंता सुमरो हुसैन बकिस्तरो साईं मिस्त्रो हाफिज गुलाम अहमद सांबल लुकमान चाचर अब्दुल्ला बंगवार बचल चमानी नजीर मंगीरो जेके दोस्त बुधन था सभी के इरफान अली थेबो पारा ईद जो बियो दी मुबारक है इलाही सारो सलाम
0: वालेकुम अस्सलाम इरफान थेबो पांजो खास ख्याल रखो गर्मी का भी पान के बचाए जो।
4: थैंक यू सो मच।
0: हमारे साथ है जनाब इरफान अली थेबो फ्रॉम खबड़ी भेटशा गुलाबी संगत और आप भी हमारे साथ आ सकते हैं जनाब और लेते हैं शो की एक और कॉल, इसके बाद चलाएंगे ब्रेक, ब्रेक के बाद शमन का गाना। अस्सलाम वालेकुम।
5: वालेकुम अस्सलाम इसका भाई
0: के रसा सबनी संगारी मुबारक
5: खैर मुबारक
0: नजीर अहमद मंगरे साहब ईद जा दिहाड़ा किए था गुजारे हो?
5: बस माल
0: जबरदस्त गुजारो था
5: जी जी पांच माल चाड़ींदा।
0: अच्छा माशाल्लाह माशाल्लाह जबरदस्त मेहरबानी तांजी त तां सां के बुधंदा आयो पांजे कमकार में भी यो बुधायो त शमन जो गानो प्ले कया तो केंजे नाले तक करना चाहियो नजीर बाब?
5: हां बस शमन जो नाले नायस्तान भाई आ मौली मन दंद्रो आई मौन दंद्रो।
0: हां हां
5: वालेकुम
0: अस्सलाम वालेकुम अस्सलाम पांजो खास ख्याल रखो आदाब
5: खुदाफिज़।
0: थैंक यू। अच्छा वैसे भाई जब इरफान ने मुझे गाना कहा था कि अच्छो तईद के हूँ शमन मिराली का मुझे अहमद मुगल का मुझे गाना भूल गया, मैं देखता हूँ याद आ गया तो प्ले करता था, मैं बिल्कुल गजनी टाइप हो गया हूँ। एनीवे हम आपके लिए प्ले करते हैं कमर्शियल ब्रेक, सुनिए और हमारे साथ रहिए, इसके बाद शमन का गाना।
6: कुर्बानी सिर्फ जानवर की नहीं जज्बात और ख्वाहिशात की भी होती है, ईद उल अज़हा का पैगाम है खुलूस और कुर्बत का।
7: आप सुन रहे हैं GFM ETH नेटवर्क सिंध की आवाज।
8: खूबसूरती है जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स ए जदीद माइक्रो बीड्स फार्मूलो अवां जी स्किन के बनाए निखरी ए चमकदार सिर्फ बिन डीहन में डार्क स्पॉट्स के करे खत्म ए दिए कुदरती असली ग्लो। डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डीहन जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
9: मातली के हो तो आवाज भी मातली की है,
7: सुनते रहो GFM 90.4।